0: Pakistan.
1: Avail flat 25% and 40% off at the Diners Mega Festive Celebration. Hurry up and visit store now or shop online at diners.com.pk. Terms and conditions apply.
2: Aaye ehd kare ki hum sirf Islamic banking ka intekhab karenge kyunki dil ke itminan ke sath Islamic banking hai sab ke liye.
3: Life refreshing.
4: गुलाब और संदल के खालिस अरकियात
3: ये नेचुरल है
5: ये तो बेहतर है
3: लाइट लाइट रिफ्रेशिंग कर्शी जामी शीरी
6: पेट्रोल का बिल हुआ हल्का अभी जैस कैश ऐप डाउनलोड करो और पेट्रोल की पेमेंट क्यूआर से करने पे पाओ 10% कैश बैक अब करो सफर टेंशन फ्री क्योंकि जैस कैश है ना
2: शराय तो जवाबित लागू है आए عہد کریں کہ ہم صرف اسلامک بینکنگ کا انتخاب کریں گے کیونکہ دل کے اطمینان کے ساتھ اسلامک بینکنگ ہے سب کے لیے
7: تم کبھی نہ جھکی مگر اس وزن کے آگے تمہارے جسم نے ہی تمہیں تھکایا تم ہر محفل کی جان ہو مگر تمہارے اندر گھانے کا شور تمہیں پریشان کر دیتا ہے ہر گول تک پہنچنے کی بھوک ہے مگر صرف جسم نے اس رفتار کا ساتھ نہ دیا
8: Stop fighting biology with willpower alone. Obesity is a serious, progressive and chronic disease.
7: Live lighter. Have a weight management conversation with your doctor today.